0: ذکر کیا بہت ہی اہم کہنا چاہیے کہ کہانی ہے جس کا بیس جو ہے اسطور ہے. ان کے یہاں کام دھینو ایک افسانہ ہے,
1: بہت اچھا افسانہ ہے وہ.
0: یکلویہ ایک افسانہ ہے, اور یکلویہ کے علاوہ شرون کمار پر ایک افسانہ.
2: ہاں جی, تین افسانے ہیں اس حوالے سے ان کے. ایک تو آج کا شرون کمار ہے, دوسرا ہے یکلویہ, تیسرا افسانہ اسی کی اگلی کڑی ہے وہ یکلویہ کا انگوٹھا. تینوں میں انہوں نے بہت ہی اچھی طریقے سے اسطور کو نہ صرف بیان کیا ہے بلکہ آج کے حالات سے اس کا تطابق پیدا کیا ہے.
0: یہ بہت صحیح بات ہے.
3: یہ یہی صورتحال ندی میں بھی ہے. ندی میں تو انہوں نے کہیں لے جا کے گریک میتھولوجی کو بھی اس میں شامل کر دیا ہے, اور آج کی جو سچویشن ہے, کنٹمپری جو سچویشن ہے, اس میں اگر آپ ندی کو پڑھیے تو آپ کو لگے گا کہ تو انہوں نے آج کی بات کہی ہے, پیچھے سے لا کے انہوں نے معاملات کو رکھا ہے.
0: اسرار گاندھی صاحب, آپ نے جو بات بہت صحیح کہی کہ یہ وہ فنکار ہیں جو اسطور کو آج کے سیاق میں بامانی بنا رہے ہیں.
3: ہاں بالکل.
0: اور دیکھیے, اگر یہ نہیں ہو پاتا تو پھر وہ فن کہاں بنا, ادب کہاں بنا, اور پھر ہماری آپ کی دلچسپی کا موضوع کہاں رہا.
2: صحیح.
0: اور ایک نظریہ تو یہ بھی سامنے آیا ہے کہ جو ہمارا ادب عالیہ ہے اس کا جینیسس, اس کی جڑیں بھی انہیں اساطیر کی دنیا میں ہے. یعنی زندگی کے ارتقا کا ایک پہلا سرا اگر اساطیر ہیں تو اس کا آخری آج کا سرا جو کبھی ختم نہیں ہونے والا ہے وہ آج کا ادب ہے. آج کی جو تخلیقی حیثیتیں ہیں, ان کے جو کنٹریبیوشنس ہیں, وہ یہاں سے وہاں تک یہ دونوں سرے ہیں, اور دونوں جگہ ہو یہی رہا ہے کہ تخیل کی کار فرمائی ہے. آج کے ادب میں تخیل کی اتنی کار فرمائی نہیں ہے جتنی کار فرمائی اساطیر کے زمانے میں تھی. اور اسرار گاندھی صاحب جیسا کہ فرما رہے تھے, داستانوں کے دور میں تھی. لیکن آج بغیر تخیل کے کوئی فن پارہ وجود میں نہیں آتا. اہمیت اس بات کی ہے کہ آج کا تخیل طاقت اخذ کرتا ہے صدیوں پرانے اساطیر کے وجود میں. یہی تو وجہ ہے کہ ندی لکھی گئی, یکلویہ لکھا گیا, آج کا یکلویہ لکھا گیا. بھائی وہ ندی جو کام دھینو جو ہے, کام دھینو جیسی کہانی لکھی گئی یہ ہے. آپ کو کیا لگتا ہے ابو بکر عباس صاحب؟
2: جی بالکل. دیکھیے, ان کا اتنی تو ہے ہی, لیکن ہماری یہاں اردو میں اور لوگوں نے بھی بہت ساری کہانیاں لکھی ہیں. مثلا انتظار حسین کے ہاتھ ہے کہ یہ صرف ہندوستانی اساطیر کی جب ہم بات کرتے ہیں تو ظاہر اس میں بودھ کی اساطیر بھی آتی ہے. تو ان کا جو افسانے خاص طور سے کچھوے ہیں,
1: کچھوے
2: یا پتے ہیں یا واپس ہے, تینوں میں جو ہے بودھ جو جاتک کہانیاں ہوتی تھی وہ جو حیرت انگیز طور پہ ان کا بیانیہ ہے مشہور کرنے والا. طوطے کی زبانی کہانی سنا رہے ہیں تتھاگت, کہیں پہ جو ہے وہ کتے کی زبانی سنا رہے ہیں. تو اس طریقے سے وہ ساری چیزیں بہت خوبصورتی سے بیان کیا ہے.
0: بہت صحیح.
2: اس کے علاوہ اگر خالص ہندوستانی, ظاہر ہے یہ ساری ہندوستانی ہی میتھالوجی ہے, تو اس میں ہندو بھی ہے, بودھ بھی ہے, دوسری چیزیں بھی ہیں, علاقائی یہ بھی ہیں. تو جو ہندو میتھالوجی کے حساب سے ان کی جو کہانیاں ہیں اس طرح کی, تو بہت اچھی اچھی کہانیاں ہوتی ہیں.
0: بہت صحیح فرما رہے ہیں آپ. اور دیکھیے, یہ جتنے اساطیر ہیں ادب میں, کبھی تلمی بن کر, کبھی تشبیہ, کبھی استعارہ, کبھی علامت, ان صورتوں میں ادب کا حصہ بنتے ہیں. اور ایسے فنکارے بھی ہیں جو پوری طرح کسی اسطور میں رچے بسے ہیں, بلکہ یہ کہنا چاہیے کہ اس اسطور کے بطن سے وہ آج کا فکشن پیدا ہو رہا ہے. یہ بھی ہوتا آیا ہے ہمارے یہاں. اور اس میں بہترین مثال, جیسا ہم سبھی کہہ رہے تھے, انتظار حسین ہے. اور بھی مثالیں ہمیں مل جائیں گی.
1: میں تھوڑا سا اختلاف کروں گا.
0: جی,
1: کہیں ایسا تو نہیں کر رہے ہم کہ قرطبہ حیدر کو نظر انداز کر رہے ہیں؟ اور مجھے لگتا ہے کہ قرطبہ حیدر کچھ سینئر تھیں ان سے, اور بڑے پیمانے پر جو ہمارے ہاں اسطور کا تجربہ پہلا ہوا ہے, تجربہ کہیں یا ٹیکنیک کہیں اسے, وہ آگ کا دریا میں ہوا ہے. مجھے ایسا لگتا ہے انذار حسین کی جو شروع کے کہانیاں ہیں اس میں ہجرت کا ذکر زیادہ ہے. بعد میں یہ جیسا آپ نے کہا نا کچھوے وغیرہ, یہ ساری چیزیں, یہ میرے خیال میں سن 80 یا 75 کے بعد آئے ہیں ان کے جو مجموعے ہیں. اب دیکھیے, جیسے آگ کا دریا میں, جسے ہم بہت ہی شاید سب سے بڑا ناول مانتے ہیں, گوتم نیلمبر, ہری شنکر, ابو المنصور کمال الدین اور چمپا, یہ بار بار نئے نئے جنم لیتے ہیں. تناسخ کا فلسفہ جو ہندوستان کا ری برتھ کا فلسفہ ہے, वो यहाँ नज़र आता है। फिर जिस तरह से वो ज़िक्र करते हैं, ख़ास तौर पे शुरू का जो हिस्सा है आग का दरिया का, उसमें जो बुद्धिज़्म जिस तरह से हिंदुस्तान में फैल रहा है और जिस तरह से संघ बन रहे हैं,
3: बिल्कुल सही बात है,
1: और जिस तरह से एक तालिब इल्मों के गिरोह हैं, जौक दर जौक नौजवान जो हैं तपस्या कर रहे हैं और फलसफे पे डिस्कशन कर रहे हैं लंबे लंबे, और दूसरी तरफ एक आम समाज है जिसमें नेचर की मोहब्बत, फितरत, पेड़,
2: लेकिन
1: दरिया।
2: लेकिन हैदर ने जो है तारीख एतबार से देखने की कोशिश की है बुद्ध फलसफे को और उसको उस्तूर के मुकाबले में। ज़ाहिर उस्तूर कायम होता है, जिस तरह से आप कह रहे हैं गौतम नीलंबर कई मरतबा जन्म लेता है, तो वो कह जरूरी नहीं कि उसका रिबर्थ है, क्योंकि नावल जिस तरह से उन्होंने लिखा है तो वो लगता है कि वो तारीख वो बदल रहा है।
1: हाँ, वो तारीख का शोर उनका बहुत ज़्यादा है,
2: कोई हैरत अंगेज चीज़ तो होती है ना, जो मौफ़ुकुल फितरत से बहुत ज़्यादा करीब होती है। तो सिर्फ कुरातुल हैदर और लोगों ने भी बहुत, कुरातुल हैदर से पहले ये थी मुमताज़ शीरी
1: ने भी कुछ
2: तो बहुत, मुमताज़ शीरी ने जो के जो दो मुख्तसर अफसाने हैं जो थ्री डायमेंशनल तकनीक में लिखे गए हैं, एक तो मेघमलार है जिसमें 7-8 हिस्से हैं, उसमें एक नीलकमल है, दूसरा सरस्वती है, एक में शिव जी का और एक में पार्वती जी का, बहुत ही अच्छा ये किया गया है। और ऐसे ही एक आर्फ्यूस यूरिडेस है, तो उसमें यूनानी मैथोलॉजी के तकरीबन 48 किरदार को सिर्फ एक अफसाने में उन्होंने इंट्रोड्यूस किया है।
1: अच्छा, मुझे एक वहाँ अजीज अहमद वाला अफसाना जो कम डिस्कस हुआ, मदन सेना अफसदिया,
2: जी जी जी,
1: वो भी इसी तरह से है, वो भी सारी माइथोलॉजी को लेके और बार बार बहुत लंबे पीरियड को लेके साथ साथ चलते, जाहिर है कि उनका भी तारीखी शऊर बहुत डेवलप था।
3: सब इन तमाम बातों के दरमियान एक बात जो समझ में आती है वो ये होती है कि इस तरह की जितनी भी कहानियां हैं उनमें ट्रांसमाइग्रेशन ऑफ सोल का एक सिलसिला बना रहे,
1: तनासुब का जो फलसफा है,
3: हाँ, आवागमन का उसका, और बदला जैसे आखिरी आदमी है जार हुसैन की, उसमें वो लास्ट में बंदर बन जाता है, मतलब वो अंदर जो इनर कॉन्फ्लिक्ट इंसान के अंदर होती रहती है वो उसी तरह से चलती है, और यहाँ तक कि वो अपने आप को चाहता है कि हम बंदर बन जाएं और तमाम चीज़ों से पीछा हमारा छूट जाए। तो ये ट्रांसमाइग्रेशन ऑफ सोल का मेरे ख्याल में क्या लाजमी जुज़ है इस तरह की उस्तूरी कहानियों का, ऐसा लगता है कुछ आपको?
0: वो भी उस्तूर का हिस्सा है, वही लाजमी जुज़ तो नहीं है, उसके बगैर भी हमारे यहाँ ऐसा फिक्शन क्रिएट हुआ है जहाँ तनासुख का पहलू नहीं है, लेकिन उसकी जड़ें पूरी तरह से उतरी हुई हैं असातीर में।
1: मैं एक बात कहना चाह रहा था कि असातूर और जातक कथाओं वगैरह को इंतज़ार हुसैन ने बहुत चाबुक दस्ती से इस्तेमाल किया है, ज़बान खूबसूरत है, कोई भी बड़ी तहरीर जो है वो ज़बान के बगैर तो बनती नहीं है, सच तो यह है। कुरतुल हैदर की ज़बान किस कदर खूबसूरत है।
0: दरअसल इंतज़ार हुसैन और कुरतुल हैदर दोनों के यहाँ उस्तूर और असातीर पाए जाते हैं, लेकिन एक बुनियादी फ़र्क है, फ़र्क ये है कि कुरतुल हैदर के यहाँ मारूजी हकीकत का पहलू गालिब होता है, ये फ़र्क है, और इंतज़ार हुसैन के यहाँ मालूम होता है कि वो फनपारा उस उस्तूर के बतने से निकल रहा है, तो उनकी गालिब शनाख्त। अगर हम किसी एक हमारे फनकार को तलाश करना चाहें जिसकी गालिब शनाख्त असातीर हो, तो वो इंतज़ार हुसैन और इंतज़ार हुसैन है। दूसरों के यहाँ है, लेकिन वो बात कि उसके बतन से निकल रहा वो फनपारा, और चूंकि उसके बतन से फनपारा निकल रहा है, उनकी जबान में भी वो रचाव पाया जाता है, वो रचाव है जो उन सदियों के ह्यूमन एक्सपीरियंस को अपनी विजडम में जब्त तहरीर में ला रहा, उस उस्तूर के पूरे प्रोसेस को वो अपने अंदर जज्ब कर लेते हैं, और जब वो जज्ब हो जाता है तो वो किस शक्ल में बाहर निकलेगा ये वो खुद नहीं जानते, लेकिन जब वो निकलता है तो मालूम है कि वो तमाम उसका तना, उसकी शाखें, उसकी पत्तियां और उसकी कोंपलें बस वही हैं।
2: बिल्कुल सही कह रहे हैं, क्योंकि देखिए उन्होंने जो इस्लामी उस्तूर लिखे हैं तो उनकी जबान, उसका लहजा, डिक्शन बिल्कुल वैसा ही रखा है
0: जी।
2: जो हिंदू असातीर है तो उसमें हिंदी के अल्फाज बहुत सारे आए हैं, हिंदी तर्ज तहरीर है, उस तरीके से संस्कृत के बहुत आए हैं। वैसे जो बुद्धिस्ट असातीर उन्होंने लिए हैं उसमें बिल्कुल वही तथागत वाला तरीका इस्तेमाल किया कि किस तरीके से कहानियां सुनाई
3: है।
2: जी जी जी बिल्कुल,
1: बुद्ध स्पिरिट के।
2: तो उनका तर्ज उसलूब हर उस्तूर के साथ बदलता जाता है, तो ये बड़ी खूबी है उनकी।
1: मेरे जहन में एक बात आती थी कि इंतज़ार हुसैन पाकिस्तान में बैठ के लिख रहे थे और कुरतुल हैदर पाकिस्तान से कुछ परेशान होकर वापस आ गई थी, तो क्या जो मकामी हालात होते हैं, مقامی سماجیات ہوتی
3: اثر انداز
1: ہوتے ہیں, اس کا اثر بھی تحریروں پر پڑتا ہے؟
3: بالکل بالکل ہوتا ہے نا کہ وہاں کی تہذیب الگ ہے ہماری